तुम सोच रहे थे कि वो जाग रहे थे, जाग नहीं रहे थे, सिर्फ लग रहा था कि जैसे वो जाग रहे हो। वतहसबहुम अयकाज़ा, तुम सोच रहे थे कि वो जाग रहे हैं। वहुम रुकूद, वो सोए हुए थे। वतहसबहुम अयकाज़ा वहुम रुकूद। وَنُقَلِّبُهُمْ ذَاتَ الْيَمِينِ وَذَاتَ الشِّمَالِ, اللہ انہیں کبھی دائیں کروٹ کرتا کبھی بائیں کروٹ کرتا تاکہ وہ بیٹ سور کا شکار نہ ہو جائیں۔ 309 سال اللہ ہی انہیں دائیں بائیں کرتا رہا تاکہ ان کے جسم سلامت رہیں۔